0: तो अभी आप समाअत फरमा रहे थे किशोर कुमार की आवाज में ये नगमा। फिल्म का नाम था मंजिल, कलाम था योगेश का और मौसीकी से सजाया था आर डी बर्मन ने। दोस्तों वक्त हो चला है साइंस खेल खेल का, जो हफ्तरोजा प्रोग्राम है और इसमें आप सुनते हैं साइंस के बारे में मुतालिक कुछ कुछ बातें जो खेलते खेलते हम साइंस के बारे में सीख जाते हैं और समझते हैं। और इसमें हमारे एक्सपर्ट्स यानी साइंसी टीचर हमारे बच्चों को और हमारे सामीन को ये सिखाते हैं कि कैसे खेलते खेलते हम साइंस के मुतालिक बातें समझते हैं। तो चलिए सुनते हैं पौधों की बालिदगी के बारे में।
1: अब हयात क्या कहिए, आदमी ढल गया मशीनों में। दोस्तों साइंस एक ऐसा मजमून है जिसके लिए बच्चों के जहन में तजस्सुस बरकरार रहता है, क्योंकि इनका कदम एक नया बाब है और नए तजुर्बे से आशना करता है। साइंस से इसी आशनाई के लिए आज हमारे स्टूडियो में एक खास मेहमान प्रोफेसर नदीम हैदर तशरीफ रखते हैं, जो नेताजी नगर डे कॉलेज में असिस्टेंट प्रोफेसर के ओहदे पर फायज हैं और साथ ही साथ आप सदर शोभा फिजियोलॉजी भी हैं। नदीम साहब, आपका आकाशवाणी स्टूडियो में खैर मकदम है।
2: बहुत बहुत शुक्रिया।
1: दोस्तों आकाशवाणी की खसूसी पेशकश हफ्त रोजा साइंस खेल खेल में हम अपने सामाईन के लिए हर हफ्ता कुछ नई चीजों को मौजू बहस बनाते हैं। नदीम साहब, आज आप किस मौजू पर रोशनी डालने के लिए जा रहे हैं?
2: जी, आज हम लोग एक आसान सा तजुर्बा करने जा रहे हैं, जो तजुर्बा बीजों की नशोनुमा या फिर पौधे की बालिदगी यानी प्लांट ग्रोथ को आया करेगी।
1: जी,
2: इस सिलसिले में कुछ बातें पहले बताने की जरूरत है।
1: जी बेशक।
2: सबसे पहली बात है कि प्लांट ग्रोथ यानी पौधे की बालिदगी क्या है और कैसे समझेंगे कि पौधों में बालिदगी होती है। तो पौधे की बालिदगी एक ऐसा अमल है जिसके जरिया वक्त गुजरने पर पौधे के अंदर कुछ तब्दीलियां देखने को मिलती है। उन तब्दीलियों में पौधों के मास में इजाफा होना, उसके वजन और हजम में इजाफा होना, ये सारी चीजें शामिल है। और पौधे के मास या वजन में इजाफा होने का कारण एक्चुअली ये है कि पौधों के अंदर माइटोसिस का अमल होता है, सेल डिवीजन का अमल होता है।
1: जी बेशक।
2: और सेल डिवीजन के साथ साथ पौधे की बालिदगी में इजाफा होता जाता है।
1: यकीनी तौर पर जो बच्चे साइंस के सब्जेक्ट से मुंसलिक हैं वो इन चीजों पर जो है खुसूसी तौर पर जो है तवज्जा देंगे और वो जानते भी हैं कि ये सारी चीजें क्या हैं।
2: जी हाँ जी बेशक।
1: पौधे की बालिदगी से क्या मुराद है? जैसे कि हम लोग जानते हैं कि इंसानों में जो है वो तब्दीलियां आती हैं, बच्चे से वो जवान होता है, जवान से बुढ़ापे की तरफ रागिब आता है, तो क्या पेड़ पौधे में भी इस तरह के रुझान देखे जाते हैं?
2: जी हाँ बेशक। पौधे की बालिदगी इंसान, कोई भी जानवर या फिर पेड़ पौधा सबों में देखी जाती है, लेकिन जानवरों और पौधों की बालिदगी में कुछ फर्क है।
1: जी,
2: वो ये है कि जानवरों या इंसानों की बालिदगी एक खास वक्फा के बाद रुक जाती है, लेकिन पौधों में ये बालिदगी जब तक पौधा ताहयात रहता है, जिंदा रहता है, तब तक उसके अंदर ये अमल जारी रहता है।
1: हैदर साहब, आप ये कहना चाहते हैं गर्चे ये सुस्त अमल है बालिदगी का,
2: बेशक,
1: लेकिन ये ताहयात जारी रहने वाला अमल है।
2: ताहयात पौधों में होता है।
1: जी बिल्कुल।
2: जी हाँ, ताहयात पौधों में होती है, लेकिन जानवरों और इंसान की बालिदगी एक खास अरसे के बाद रुक जाती है, नहीं बोलेंगे स्टैटिक हो जाती है, थम जाती है।
1: जी जी जी।
2: बालिदगी की रफ्तार थम जाती है, क्योंकि बालिदगी तो जब तक एक जानदार जिंदा है तब तक उसमें होती रहेगी।
1: जी बेशक।
2: लेकिन उसकी रफ्तार जानवरों और इंसानों में एक खास वक्फा के बाद थम जाती है, स्टैटिक हो जाती है।
1: जी जी जी।
2: लेकिन पौधों में ये अमल ताहयात जारी रहता।
1: अच्छा।
2: है मेरा कहने का यही मकसद।
1: हाँ,
2: है।
1: तो अब हमारा एक और सवाल ये है कि बीजों की नशोनुमा से क्या मुराद है?
2: बीजों की नशोनुमा के कुछ निशानियां हैं, उनमें से एक निशानी है कि बीज नशोनुमा करते वक्त इनिशियली शुरुआत में थोड़े से फूल जाते हैं, साइज उनका इजाफा हो जाता है।
1: जी।
2: और उसके अंदर प्राइमरी रूट्स जैसा व्हाइट कलर का एक
1: अंकुर
2: निकल आता है, जिसे एक्चुअली हम लोग साइंस के लफ्ज में कहते हैं रेडिकल।
1: जी बेशक।
2: और फिर कुछ दिनों के बाद ये अमल अगर जारी रहा तो उसके ऊपर के जानिब से एक हल्का सब्ज रंग का तना दिखाई देता है, जिसे हम लोग कहते हैं प्लीम्यूल। तो ये रेडिकल और प्लीम्यूल का निकलना یہ بیجوں کی نشوونما کی نشاندہی کرتا ہے، جسے دیکھ کر ہم یہ سمجھ سکتے ہیں کہ بیجوں میں نشوونما ہو رہی ہے۔
1: سچ ہے ندیم صاحب، جن چیزوں کے بارے میں ابھی آپ نے نشاندہی کی، یقینی طور پر یہ بالکل یوں لگ رہا ہے جیسے کہ ہمارے نظر کے سامنے یہ ساری چیزیں عمل میں آ رہی ہیں۔
2: بے شک
1: جی۔ اچھا، اسی سلسلے میں اب چلتے چلتے ایک اور سوال ہے کہ آخر اس مطالعے کے لیے کن چیزوں کی ضرورت پڑتی ہے، اگر آپ چاہیں گھر پہ اس
2: جی ہم لوگ یہ اس عمل کو گھر پہ ہی انجام دے سکتے ہیں۔
1: جی،
2: اور اسے انجام دینے کے لیے، اس مطالعے کو کرنے کے لیے، سب سے پہلے تو ہمیں 4 سے 5 دانہ چنے کا بیج لینا ہے۔
1: جی۔
2: ایک شیشے کا گلاس لینا ہے، یا پھر ہم شیشے کا شفاف پیالہ بھی لے سکتے ہیں۔
1: جی بہتر۔
2: تھوڑی سی روئی یعنی کاٹن لینی ہے، پانی کی ضرورت ہے اور روشنی کی بھی ضرورت ہے۔ روشنی کے لیے ہمیں ایکسپریمنٹل سیٹ اپ کو اپنے گھر کے کھڑکی کے قریب رکھنے سے ہوگا۔
1: تھوڑا سا میں روکنا چاہوں گا کہ ابھی آپ نے ذکر کیا چنے کا، تو چنا کیا مخصوص معنی اس عمل کے لیے چنا جو ہے وہ مخصوص ہے، یا اس سے بہتر نتائج سامنے آ سکتے ہیں اس لیے چنا ضروری ہے؟
2: چنے کی جگہ پہ ہم لوگ مونگ کا دال بھی لے سکتے ہیں،
1: جی،
2: یا پھر کسی دوسرے پلانٹ کا بیج بھی لے سکتے ہیں۔
1: جی بہتر۔
2: لیکن چنے میں یہ مشاہدہ بہت ہی آسانی سے دیکھا جا سکتا ہے،
1: جی،
2: بالکل کلیئرلی واضح ہو جاتا ہے،
1: بالکل،
2: اس کے وجہ سے ہم لوگ چنے کا ہی منتخب کرتے ہیں۔
1: اچھا جی، اس کا طریقہ کار کیا ہے؟
2: اس کے طریقہ کار میں سب سے پہلے ہمیں ایک شیشے کا پیالہ لینا ہے، اس پیالے کے اندر روئی کا، کاٹن کا،
1: جی،
2: ایک موٹا لیئر بچھا دینا ہے، اسے پانی سے بھگو دینا ہے، اور اس کاٹن کے اوپر، پیالے میں کاٹن کے اوپر 4 سے 5 بیج چنے کا رکھ دینا ہے۔
1: جی،
2: رکھنے کے بعد یہ جو ہمارا ایکسپریمنٹل سیٹ اپ تیار ہوا ہے،
1: جی،
2: اسے اپنے گھر کے کھڑکیوں کے قریب رکھنا ہے تاکہ سورج کی روشنی اور ہوا اسے ملتی رہے۔
1: اس تجربے کے لیے وہ سورج کی روشنی اور ہوا کا ہونا بھی ضروری ہے؟
2: جی، اس تجربے کے لیے،
1: جی،
2: روشنی کی ضرورت ہے، پانی کی ضرورت ہے،
1: جی،
2: اور ہوا کی بھی ضرورت ہے۔ ان سارے چیزوں کا ہونا لازمی ہے۔
1: جی،
2: اگر ان میں سے کسی بھی ایک چیز کی کمی ہو،
1: جی،
2: تو یہ مطالعہ انجام دینا ممکن نہیں،
1: ادھورا رہ جائے گا۔ جی، مطالعے کا نتیجہ کیا نکل کے سامنے آتا ہے اس سلسلے میں؟
2: یہ جو ایکسپریمنٹل سیٹ اپ ہم نے بنایا ہے، اس ایکسپریمنٹل سیٹ اپ کو یا پھر اس مطالعے کا نتیجہ دیکھنے کے لیے ہمیں کم سے کم 5 سے 6 دن کا وقت لگے گا، جس دوران روزانہ اس کا مشاہدہ کرتا رہنا پڑے گا۔
1: جی،
2: سب سے پہلے 1 سے 2 روز کے بعد جب ہم اس چنے کے بیج کو نکال کر دیکھیں گے، تو اس میں جو فرق ہمیں ملے گا کہ چنے کا بیج پھول گیا ہے، سائز میں بڑا ہو گیا ہے،
1: اچھا،
2: اور تھوڑا سا نرم ہو گیا ہے، کیونکہ آسموسس کا عمل اس کے اندر ہوا ہے۔
1: اچھا، یہاں بھی آسموسس کا عمل،
2: یہاں پہ بھی آسموسس کا عمل ہو رہا ہے، کیونکہ ہم نے کاٹن کے اندر جو پانی ڈالا ہے،
1: جی،
2: اس پانی کو ایکچولی چنا جذب کر رہا ہے۔ دیکھیے، یہ تو عمل ہم لوگ گھر پہ کر رہے ہیں،
1: جی،
2: اور باہر فیلڈ میں یہ جو عمل ہوتا ہے، وہاں پہ بھی پودوں کو پانی کی ضرورت پڑتی ہے،
1: جی،
2: لیکن فرق صرف یہ ہے کہ گھر پہ ہم یہ جو عمل کر رہے ہیں، اس میں پودا یعنی کہ چنا کا بیج،
1: جی،
2: پانی کو کاٹن سے ابزارب کر رہا ہے آسموسس کے عمل کے ذریعے،
1: اور
2: باہر میں فیلڈ میں جو ہوتا ہے وہ مٹی سے پانی کو ابزارب کرتا ہے۔
1: جی، جی، جی،
2: لہذا پودے کی بالیدگی کے لیے مٹی ضروری نہیں ہے، پانی ضروری ہے۔ ایکچولی پودا مٹی سے پانی کو حاصل کرتا ہے اور منرلز کو حاصل کرتا ہے، تو یہ پانی اور منرلز یعنی جو بھی ضروری لازمیات ہے،
1: جی جی،
2: اس کو اگر ہم مہیا کر دیں اپنے ایکسپریمنٹل سیٹ اپ میں، تو ہم جس چیز کا مطالعہ یا مشاہدہ کرنے جا رہے ہیں اسے آسانی سے دیکھا جا سکتا ہے۔
1: یقینی طور پر یہ بہت خوبصورت بات آپ نے کہی کہ مٹی سیکنڈری ہے بنسبت پانی کے، پانی ضروری ہے، مٹی،
2: جی ہاں، مٹی ضرورت ہے پانی اور منرلز کو جذب کرنے،
1: جی،
2: کے لیے،
1: جی،
2: اگر پانی اور منرلز ہم مٹی کے بغیر پودے کو سپلائی کر دیں،
1: جی،
2: تو مٹی کی ضرورت نہیں ہے۔ جیسے ایک میں آپ کو ایگزامپل دے رہا ہوں، بہت ابھی لیٹسٹ بہت سارے ماڈرن ٹیکنکس نکل آئے ہیں،
1: جی،
2: جیسے ایروفونکس بول کر ایک ٹرم ہے، ایروفونکس،
1: جی، یہ کیا
2: مطلب ہے؟ آپ ہوا میں، فضا میں پودے کو اگا سکتے ہیں،
1: اچھا،
2: مٹی کے بغیر،
1: جی جی،
2: اور اس طرح کے ٹیکنالوجی بہت